0: جیسے اپنی ریاست کی ترقی پر توجہ دینی چاہیے. مہیش کمار گوڑ نے کہا کہ فلموں کے مکالموں کی طرح بات کرنے کے بجائے پون کلیان کو جواہر لال نہرو اور گاندھی خاندان کی قربانیوں کی تاریخ کا مطالعہ کرنا چاہیے. محکمہ محنت کے وزیر ڈاکٹر جی ویویک وینکٹ سوامی نے کہا کہ چائلڈ لیبر کے خاتمے کو ایک سماجی تحریک کی شکل دی جانی چاہیے اور ہر بچے کو مزدوری کے بجائے اسکول میں ہونا چاہیے. باغ لنگم پلی کے سوندریا وگیان کیندر میں عالمی یوم انسداد چائلڈ لیبر کے موقع پر منعقدہ تقریب سے خطاب کرتے ہوئے وزیر نے کہا کہ غربت اور خاندانی مسائل کے باعث کئی بچے کم عمری میں مزدوری کرنے پر مجبور ہو جاتے ہیں. انہوں نے افسوس کا اظہار کرتے ہوئے کہا کہ ایسے بچوں کی نشاندہی کر کے انہیں دوبارہ اسکول میں داخلہ کرانا پورے معاشرے کی ذمہ داری ہے. تلنگانہ جاگروتی کی ریاستی صدر کویتا نے الزام عائد کیا کہ ریاست میں برسر اقتدار کانگریس حکومت کسانوں کی مشکلات میں اضافہ کر رہی ہے. آصف آباد ضلع میں منعقدہ ایک اجلاس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ یوریا بکنگ کے لیے ریاستی حکومت کی جانب سے متعارف کرائی گئی نئی ایپ کو بھی سمجھ میں نہیں آ رہا ہے, اس لیے اسے فوری طور پر منسوخ کیا جانا چاہیے. آیوش ضلع نوڈل آفیسر ڈاکٹر ششی پربھا نے کہا کہ طرز زندگی سے متعلق بیماریوں سے بچنے کے لیے ہر فرد کو یوگا کرنا چاہیے. راجنہ سرسلہ مرکز میں آیوش مرکز کے زیر اہتمام منعقدہ یوگا واک کا انعقاد کیا گیا. ضلع نظام آباد کے کلکٹر ایلا ترپاٹھی نے ہدایت دی کہ پرجاوانی پروگرام کی خصوصی اہمیت دیتے ہوئے عوامی شکایات کو فوری طور پر حل کیا جانا چاہیے. عالمی یوم انسداد بزرگوں کے استعمال کے موقع پر حیدرآباد کے سوندریا وگیان کیندر میں ہیلپ ایج انڈیا کے زیر اہتمام ایک تقریب منعقد کی گئی. اس موقع پر موسمیاتی تبدیلی کے باعث بزرگوں افراد کو درپیش چیلنجز, ان کی نگہداشت اور سماجی تحفظ سے متعلق تیار کردہ خواتین رپورٹ کا اجرا عمل میں لایا گیا. اور اب آخر میں سرخیوں پر ڈالتے ہیں ایک نظر. وزیراعلی ریونت ریڈی نے کہا کہ ٹرانسپورٹ کے فروغ اور آلودگی پر قابو پانے کے لیے حکومت حیدرآباد میٹرو کے فیز 2 کی تکمیل کے لیے پرعزم ہے. بی جے پی تلنگانہ کے ریاستی صدر رام چندر راؤ نے کہا کہ ایس آئی آر معاملے پر حکومت کو گمراہ کیا جا رہا ہے. یہ آکاشوانی حیدرآباد سے علاقائی خبریں ختم ہوئی.
1: समाचार के साथ मैं प्रियंका अरोड़ा. प्रधानमंत्री नरेंद्र मोदी और स्लोवाकिया के प्रधानमंत्री रॉबर्ट फिट्सो ने आज स्लोवाकिया के ब्रातिस्लावा में शिष्टमंडल स्तर की वार्ता की. प्रधानमंत्री मोदी ने संयुक्त संवाददाता सम्मेलन में कहा कि दोनों देशों ने संबंधों को व्यापक साझेदारी के स्तर तक बढ़ाने का निर्णय लिया है. उन्होंने कहा कि दोनों देशों के बीच रक्षा सहयोग गहरे आपसी विश्वास और रणनीतिक सामंजस्य का प्रमाण है. श्री मोदी ने कहा कि दोनों देशों ने रक्षा क्षेत्र में आशय पत्र पर हस्ताक्षर किए हैं. उन्होंने कहा कि आर्टिफिशियल इंटेलिजेंस का भविष्य न केवल नवाचार पर बल्कि विश्वास, जिम्मेदारी और मानवीय गरिमा पर भी आधारित होना चाहिए.
2: टेक्नोलॉजी हमारी भावी साझेदारी का महत्वपूर्ण स्तंभ है. डिजिटल टेक्नोलॉजी पर आज किए गए MOU इसे डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर में सहयोग की नई संभावनाएं बनेगी. मुझे खुशी है कि स्लोवाकिया की एक यूनिवर्सिटी में AI के विषय पर इंडिया चेयर स्थापित की जा रही है. AI मानवता की सेवा और प्रगति का सशक्त माध्यम बने, यही हमारी साचा सोच है.
1: श्री रॉबर्ट फिट्सो ने भारत की तीव्र आर्थिक वृद्धि, डिजिटल परिवर्तन और आर्टिफिशियल इंटेलिजेंस में हुई प्रगति की सराहना करते हुए कहा कि उसने कई प्रमुख क्षेत्रों में उन्नत देशों को पीछे छोड़ दिया है. उन्होंने कहा कि भारत को संयुक्त राष्ट्र सुरक्षा परिषद में स्थायी सदस्य के रूप में शामिल किया जाना चाहिए. 52वां G7 शिखर सम्मेलन आज से फ्रांस के एवियन शहर में शुरू हो रहा है. भारत, ब्राजील, दक्षिण कोरिया, केन्या, मिस्र, यूक्रेन, कतर और संयुक्त अरब अमीरात को भी शिखर सम्मेलन के लिए आमंत्रित किया गया है. सरकार ने कहा है कि सभी तेल शोधक संयंत्र पर्याप्त कच्चे तेल के भंडार के साथ पूरी क्षमता से काम कर रहे हैं और पेट्रोल तथा डीजल का पर्याप्त स्टॉक बनाए रखा गया है। पश्चिम एशिया में हाल की घटनाक्रमों पर आज नई दिल्ली में अंतर मंत्रालय संवाददाता सम्मेलन में पेट्रोलियम और प्राकृतिक गैस मंत्रालय की संयुक्त सचिव सुजाता शर्मा ने कहा कि सरकार ने औद्योगिक और वाणिज्यिक